0: हम इसलिए जालिम तेरा चर्चा नहीं करते। वाह बहुत खूब। हम इसलिए जालिम तेरा चर्चा नहीं करते, आशिक कभी माशूक को रुसवा नहीं किया करते। वैसे रुसवा करना, किसी को बदनाम करना, ये अपने आप में एक और टॉपिक है और इस पे भी एक ना एक दिन हम जरूर बात करेंगे, लेकिन आज हम बात कर रहे हैं एज पे। आज का हमारा जो डिस्कशन है वो इस पे बेस्ड है। जस्ट अ नंबर और समथिंग दैट डिफाइंस यू। यू कैन कॉल अस ऑन 01157100971। हमें व्हाट्सएप कीजिए या हमें कॉल कीजिए। एजियज्म, एजियज्म एक टर्म है जिसे यूज किया जाता है और उसका मतलब होता है कि जजिंग और लिमिटिंग पीपल बिकॉज ऑफ देयर एज। इट अफेक्ट्स ओल्डर पीपल बट यंग पीपल एक्सपीरियंस इट टू। A younger person may be told they know nothing about life. An older person may be assumed to dislike technology or resist every new idea. जी हाँ, उम्र की बुनियाद पर ये दोनों को ये सामना करना पड़ता है। एक बहुत ही सॉलिड पॉइंट है कि एजियज्म की जो ये टर्म है, इस पे हम ना लोगों को जज करते हैं और उसको लिमिटेड कर देते हैं। उम्र की बुनियाद पर तासुब एजिज्म कहा जाता है अगर हम इसे सिर्फ बुजुर्ग अफराद के साथ जोड़ते हैं, लेकिन नौजवान भी इसका सामना करते हैं। नौजवान से कहा जाता है कि तुम्हें जिंदगी का क्या पता, तो अभी तुम छोटे हो, तुम्हें अभी तजुर्बा नहीं है। जबकि बड़ी उम्र के शख्स से कहा जाता है कि आप नई टेक्नोलॉजी को नहीं जानते। लेकिन अगर इन दोनों को मिला दिया जाए, नौजवानों के पास ताज़ा तरीन नजरियात होते हैं, तवनाई और नए हालात को समझ की समझ बूझ होती है, और बड़ी उम्र के जो लोग होते हैं उनके पास तजुर्बा, तनाजर और मुश्किल हालात से गुजरने की सलाहियत होती है। समझदार मुआशरा एक नस्ल को दूसरी नस्ल के बिलमुकाबिल नहीं खड़ा करता, वो दोनों की खूबियों को मिलाता है। देख लीजिए ना, किसी का एक्सपीरियंस हो, किसी की एनर्जी हो या किसी का पैसा हो, एक लम्हे के लिए अपने जुमलों पर जरा गौर कीजिए। आजकल के बच्चों को कुछ नहीं पता। क्या ये कि बड़ी उम्र के लोग कभी नहीं बदलते? ऐसे जुमले मजा में कहे भी जाए तो सिर्फ और सिर्फ ये दोनों जनरेशन में फासला ही पैदा करेंगे और कुछ नहीं। देखते हैं हमारे साथ लाइन पे कौन है। हेलो रेडियो फजा। सॉरी, ये कॉल हमें डिस्कनेक्ट करनी पड़ेगी और उसके बाद फिर हमें अगली कॉल लेनी पड़ेगी। हेलो रेडियो फजा। हेलो हेलो
1: हेलो, अस्सलाम वालेकुम।
0: जी वालेकुम अस्सलाम।
1: जकी भाई कैसे हैं आप? ठीक है सर?
0: अल्हम्दुलिल्लाह ठीक ठाक। जी कौन बात कर रहे हैं?
1: जकी भाई बासित बात कर रहा हूँ नॉटिंगहम से।
0: जी बासित भाई कैसे हैं आप? ठीक है
1: अल्हम्दुलिल्लाह ठीक ठाक। बस आपका प्रोग्राम सुन रहा था तो मैंने कहा आप कॉल करता हूँ, गपशप करने का दिल कर रहा था।
0: नहीं बिल्कुल, गपशप कीजिए, बताइए हमें आज के जो टॉपिक के बारे में। आपने तो काफी देर से सुन रहे हैं, तो आप क्या कहना चाहते हैं इसके बारे में?
1: जकी भाई एक शेर है वो सुनाऊंगा और उसके बाद एक छोटा सा क्वेश्चन है या मसला है वो आपके साथ डिस्कस करना है।
0: जी जी बताएं।
1: शेर काफी मशहूर शेर है, आपने सुना होगा कि मैंने एक उम्र खर्च की है तुम पर, तुम मेरा कीमती असासा हो।
0: एक उम्र खर्च की है तुम पर,
1: तुम मेरा कीमती असासा हो।
0: तुम मेरा कीमती असासा हो।
1: तो बाद अवकात ऐसा होता है कि जिंदगी में आप किसी इंसान को या किसी प्रोफेशन को इवन आप अपना एक वक्त दे देते हैं, अपनी उम्र देते हैं, 10 साल 20 साल 5 साल जो भी है।
0: जी जी।
1: लेकिन जब आपको ये पता चलता है कि आप शायद उसके लिए नहीं बने हुए या वो आपके लिए नहीं बना हुआ, तो उस चीज से बाहर निकलने के लिए क्या करना चाहिए? बहुत से लोग हैं शायद उनको ये भी मेरी तरह ऐसी प्रॉब्लम फेस करनी होगी, वो स्विचिंग करना चाहते हों लेकिन वो कर नहीं पा रहे।
0: इसको स्विच करना कह सकते हैं या फिर मूव ऑन करना कह सकते हैं। आज के दौर में, दौरे हाजिर में इसे कहा जाता है कि मूव ऑन होना, आगे बढ़िए, पीछे मुड़ के मत देखिए। क्योंकि जो माजी होता है ना, उसे इसलिए माजी कहा जाता है क्योंकि वो माजी है, गुजरा हुआ वक्त, اور گزرا ہوا وقت جیسے لوٹ کر نہیں آتا، اسی طرح سے گئے ہوئے لوگ واپس لوٹ کر کبھی بھی نہیں آتے۔ اگر وہ آپ کی زندگی میں آتے ہیں تو کسی مقصد سے آتے ہیں، اور اگر جاتے ہیں تو آپ کے لیے کچھ چھوڑ جاتے ہیں، ایک تجربہ چھوڑ جاتے ہیں، ایک سوچ چھوڑ جاتے ہیں۔ اور کہتے ہیں نا کہ انسان تجربے سے ہی سیکھتا ہے، اور آنے والے وقت میں آپ وہ غلطیاں نہیں دہراتے جو کہ آپ گزرے ہوئے وقت میں کر چکے ہیں۔ لیکن اس میں ایک اور مسئلہ ہے، دو چیزیں تھوڑی سی کمپلیکیٹڈ ہو جاتی ہیں۔ ایک یہ ہو جاتی ہے کہ ہم آنے والے جو شخص، ہماری زندگی میں آنے والا جو شخص ہے، ہم اس میں وہی خوبیاں ڈھونڈتے ہیں جو کہ پہلے والے شخص میں تھیں۔ اور دوسری پرابلم یہ ہوتی ہے کہ ہم کبھی بھی سمجھوتا نہیں کر پاتے، کیونکہ ہم جاتے جو شخص گزر چکا ہے اس کو ہم بھول نہیں پاتے، اور ہمیں یہ لگتا ہے کہ جو کچھ انہوں نے ہمارے ساتھ برا کیا، کہیں شاید یہ ہمارے ساتھ وہی برا نہ کر دیں، تو ہم اس ریلیشن کو اچھی طرح سے سنبھال نہیں پاتے، اسے اور کمپلیکیٹڈ کر دیتے ہیں۔
1: چلیں، بس یہی تھا، میں آپ کے ساتھ یہ بات شیئر کرنا چاہتا تھا۔
0: جی
1: میں نے آپ کو کال کی ہے، بہت شکریہ آپ نے میری کال پک کی۔
0: نہیں نہیں ضرور، آپ ہر ہفتے ہمارے لیے سوال لے کر آئیں، اور ہم پوری کوشش کریں گے کہ اس پہ تھوڑی سی تمہید باندھ سکیں، تو آپ کی کال بند ہونے کے بعد بھی اس پہ تھوڑی سی بات کرتے ہیں۔
1: چلیں، بہت شکریہ جناب۔
0: چلیں، بہت شکریہ واسف بھائی۔ السلام علیکم۔ السلام علیکم۔ یہ ہیں جی باسط بھائی، جو کہ ہم سب کے لیے ایک سوال چھوڑ گئے ہیں، آپ سب کے لیے بھی چھوڑ گئے ہیں، کہ وقت کے ساتھ ساتھ ہم اپنے آپ کو آگے بڑھ کیوں نہیں سکتے، وہ کون سی رکاوٹیں ہیں جو ہمارے آڑے آتی ہیں۔ ہمیں ایسا لگتا ہے کہ ہماری زندگی، جیسے میں نے پہلے عرض کیا تھا، ایسا لگتا ہے کہ ہماری زندگی بالکل ختم ہو گئی، لیکن ہم یہ بھول جاتے ہیں کہ ہماری ایک نئی زندگی، ہمارا ایک راہ دیکھ رہی ہے۔ جو لوگ گزر جاتے ہیں نا، وہ آتے ہی چلے جانے کے لیے ہیں۔ اور اکثر یہ مثال میں دیتا ہوں کہ جو رشتے ہوتے ہیں نا، ایک خونی رشتے ہیں، جو اللہ تعالیٰ نے، آپ کے بہن بھائی ہو گئے، یا آپ کے ماں باپ ہو گئے، یا آپ کی اولاد ہو گئی، یہ تین ایک ایسے رشتے ہیں جو کہ خونی رشتے ہوتے ہیں، جس سے نسل در نسل آگے سلسلہ بڑھتا چلا جاتا ہے۔ لیکن کچھ رشتے ایسے ہوتے ہیں جو کہ ہم بناتے ہیں، اور جب ہم وہ بناتے ہیں تو وہ عارضی رشتے ہیں، اور ایک نہ ایک دن انہوں نے فنا بھی ہو جانا ہے۔ چلیے جی، اسی کے ساتھ سناتے ہیں آپ کو ایک اور خوبصورت سا ٹریک، امید ہے کہ آپ کو یہ پسند آئے گا۔ پاکستانی ٹریک ہے، مجبور اور پل پل اور جھول۔

0: جی ہاں، یہ ایسے ہی ہے کہ جیسے ہمیں جینا پڑے گا. ویلکم بیک. کو ایک خوبصورت سے ٹریک آپ کو سنایا. اب بات کر رہے ہیں ہم آج ایج پہ. ماڈرن سوسائٹی انفلٹرڈ کے شو میں ہمارے تمام سامعین کو، ہمارے لسنرز کو کرتے ہیں خوش آمدید. عمر کا موضوع محبت، شادی، تعلیم اور نئی شروعات سے بھی.
1: It's commercial time.
2: Rosid Hire Limited Taxi and Rental Services. Looking for a reliable taxi or vehicle rental service in Birmingham? Choose Rosid Hire Limited, your trusted partner for safe, comfortable and affordable transport across Birmingham and the surrounding areas. Whether you need a local taxi, airport transfer or vehicle rental, Rosid Hire Limited is here to help with a professional and friendly service. Book today by calling 07577292926 or email rosid-hire@hotmail.com. Visit us at 25 Wolseley Street, Birmingham, B94NW. Rosid Hire Limited, getting you where you need to be, safely and on time.
3: ہیلو عثمان، کہاں ہو یار؟
4: کہاں ہونا ہے، ٹریفک میں پھنسا ہوں.
3: ارے اتنی ٹینشن میں کیوں، جلدی کیا ہے
4: یار؟ گھر کی گروسری کرنی ہے، سبزیاں لینی ہیں، پھل لینے ہیں، گوشت لینے.
3: ارے ویٹ ویٹ ویٹ ویٹ، تو اتنی پریشانی کیا یار؟ یار سپر مارکیٹ چکر لگا لو نا، جہاں سے تازہ پھل اور سبزیاں، حلال گوشت، ایشیا اور مڈل ایسٹرن کی گروسری اور روز مرہ گھریلو ضروریات کی تمام چیزیں موجود ہیں. اور ہاں، یہ ایچ ایم سی سرٹیفائڈ بھی ہیں.
4: چلو یہ سب تو وہاں سے مل جائے گا، میں پیزا لینے کہاں سے جاؤں؟
3: ارے پیزا کی کیا ٹینشن ہے، اسپلٹ پیزا از اے پارٹ آف اریانا سپر مارکیٹ ناؤ. تازہ گرم اور آپ کی پسندیدہ ٹاپنگز کے ساتھ، اور سارے انگریڈینٹس اریانا کے اپنے ہیں. چاہے لنچ ہو، فیملی ڈنر یا رات گئے کی کریونگ، مزیدار کھانے کی خواہش ہے تو پھر صرف اور صرف اسپلٹ پیزا.
2: فرام 12:30 پی ایم ٹو 11 پی ایم ایوری وینسڈے ٹو منڈے.
3: اور اس کے علاوہ ہوم ڈیلیوری بھی اویلیبل ہے. ہوم ڈیلیوری کے لیے ابھی رابطہ کریں 0115-929-8484 یا 0770210793.
5: Ariana Supermarket, 126132, Grassington Road, NG8 3P, Nottingham, Monday to Saturday 8 a.m. to 8 p.m. Sunday 10 a.m. to 8 p.m. Ariana Supermarket, freshness you can trust, prices you'll love.
6: ہیلو، کہاں پر ہیں آپ؟
7: جی میں کہاں ہو سکتا ہوں، یا آپ کے دل میں یا پھر آفس میں؟
6: ارے جانے دیں، باتیں بنانا تو کوئی آپ سے سیکھے، ہمارے لیے تو وقت ہی کہاں ہے آپ کے پاس.
7: آئے ہائے، ہر وقت مرچیں چبا کے رکھتی ہیں آپ.
6: ارے مرچوں سے یاد آیا، گھر میں نہ آٹا ہے، نہ دالیں ہیں، نہ چاول ہیں، اور نہ ہی آپ کی کافی موجود ہے، اور اس کے علاوہ گروسریز کی ایک لمبی لسٹ ہے، لیکن آپ تو آپ ہیں نا.
7: تو فکر کس بات کی ہے، پاک فوڈز ہے نا، جہاں پر گروسریز کی تمام آئٹمس نہایت ہی مناسب ریٹس پر اویلیبل ہیں.
8: When you're running out of time and you have to purchase groceries, then come to Park Foods, 152 Sinnentondale, Nottingham, NG24HJ, 100 and 106 Berridge Road, Forest Fields, Nottingham, NG76LW.
6: Park Foods, جو نام ہے معیار کا.
9: Discover the authentic taste of the Middle East at Mariah Restaurant in Tooting with a breakfast experience full of rich Arabic flavors. Enjoy freshly baked manioush straight from the oven, topped with delicious melted cheese, warm traditional breads, creamy hummus and crispy fresh falafel prepared daily.
10: And when you're ready for something truly unforgettable, treat yourself to Mariah's signature dish, the legendary Especial Mandi. Slow cooked, aromatic and rich with traditional spices.
9: From breakfast and brunch to lunch, dinner and takeaway, Mariah Restaurant brings quality food and excellent service together under one roof. Open daily from 9:30 a.m. till 10:30 p.m.
10: Visit us at 136-138 Alfreton Road, Nottingham.
9: Or place your order today on 0759-315-0669. Mariah Restaurant, bringing the real taste of Arabia to your table.
0: ہم اکثر پوچھتے ہیں اس عمر میں، یعنی کہ ایک کوئسچن مارک ہوتا ہے، کوئی بھی کام کرنے جاتے ہیں کہتے ہیں اب اس عمر میں کرو گے، لیکن شاید ہمیں پوچھنا چاہیے اگر فیصلہ ذمہ دارانہ، باعزت اور حقیقت پسندیدہ ہے تو صرف عمر اسے غلط کیوں بناتی ہے؟ نئی شروعات کا مطلب یہ نہیں کہ ہم حقیقت کو نظر انداز کر دیں. جسمانی صحت، مالی صلاحیت اور خاندانی ذمہ داریاں اہم ہیں، لیکن حقیقت पसंद होना बहुत जरूरी है, और उम्मीद छोड़ देना, क्या ये सही बात है? अच्छी मनसूबाबंदी ख्वाब को छोटा नहीं करती, उसे मुमकिन बनाती है। शायद जवानी का मतलब सिर्फ कम उम्र होना नहीं, बल्कि सीखने के लिए तैयार रहना है। और शायद बुढ़ापे का आगाज सालों से नहीं, बल्कि उस दिन से होता है जब हम ये मान लेते हैं कि अब हम बदल नहीं सकते। वक्त तो हालात सबके मुख्तलिफ होते हैं, आप चाहें तो बिल्कुल बदल सकते हैं, एक नई शुरुआत कर सकते हैं। आपने कई लोग देखे होंगे कि एक उनकी उम्र 40 साल से ज्यादा हो जाती है, दे आर अबाउट 40 एंड दे स्टार्ट एजुकेशन, और कहीं आपने देखे होंगे बहुत ही कम उम्र में होते हैं लेकिन बड़े बड़े काम करते हैं। लेकिन ये कहना दुरुस्त नहीं है कि सिर्फ उम्र एक अतद है, यानी कि नंबर है। एट द सेम टाइम वी शुड अवॉइड टर्निंग एज इज जस्ट अ नंबर इनटू प्रेशर। पीपल डू नॉट हैव टू प्रूव देयर वर्थ बाय स्टेइंग कॉन्स्टेंटली प्रोडक्टिव, यूथफुल और एडवेंचरस। रेस्ट, स्लोअर लिविंग एंड चेंजिंग प्रायोरिटीज आर ऑल्सो वैलिड। वक्त के साथ साथ हमारी प्रायोरिटी चेंज होती हैं। मेरे एक दोस्त ने बहुत अच्छे, कई सालों से उनसे बात नहीं हुई, उन्होंने मैसेज किया, मैंने कहा मैं आपको कॉल बैक करूंगा, और आज उन्होंने मुझे मैसेज किया कि बदल गया इंसान। मैंने उनसे कहा कि मेरे दोस्त, इंसान नहीं बदला, ये वही है, बस हालात बदल गए हैं। अक्सर मिसाल देता हूँ कि इंसान नहीं बदलता, उसके हालात बदल जाते हैं। और कई लोगों का अगर फितरतन ही बदलना उनकी फितरत में है तो फिर आप उनको बदल भी नहीं सकते। क्या तालीम शुरू करने के लिए कभी बहुत देर हो जाती है? क्या बड़ी उम्र में साथी या मोहब्बत तलाश करने पर तनकीद होनी चाहिए? ये एक सवाल है, बहुत बड़ा सवाल है। कहते हैं कि आप इस उम्र में शादी करोगे, अगर आपके लाइफ पार्टनर आपको छोड़कर चले गए या फिर इस दुनिया को छोड़कर चले गए, तो क्या आप दूसरी शादी नहीं कर सकते? क्या आप खुश नहीं रह सकते? ये एक बड़ा ही कॉन्ट्रोवर्शियल सा एक टॉपिक है, इस पे भी यकीनन हम बात करेंगे। What dreams have you postponed because of your age? What would be one safe first step towards it? हाँ, यकीनन लाइफ को बिल्कुल संजीदा लेना चाहिए, लेकिन इतना भी संजीदा नहीं लेना चाहिए कि आप अपनी खुशियों को दूर छोड़ दें। किसी ने पूछा कि उम्र जो है वो जवान कैसे लगते हैं लोग अपनी उम्र से ज़्यादा, तो मैंने उनसे कहा कि क्योंकि वो अपनी लाइफ में एंटरटेनमेंट ख़त्म नहीं करते। तो अपनी लाइफ से एंटरटेनमेंट को कभी मत ख़त्म कीजिए, क्योंकि जो एंटरटेनमेंट है ये आपको जवान रखती है, है ना? चलिए जी, इसी के साथ सुनाते हैं आपको एक और खूबसूरत सा ट्रैक। आप शामिल होना चाहें प्रोग्राम में तो अभी भी हमें व्हाट्सएप कर सकते हैं 0115-7100-971 पे, या हमें कॉल भी कर सकते हैं स्ट्रेट आफ्टर दिस ट्रैक। मेरे महबूब, कयामत होगी। कुछ ऐसे ख्यालात होते हैं, कुछ ऐसे एहसासात होते हैं, कुछ ऐसा वक्त हमारी ज़िंदगी में आता है, हमें लगता है कि ये